0: मरियम, दो चीजें इसमें मेरे ख्याल में दोनों तरफ की जिम्मेदारी आती है, व्यूअर की भी और जो एनालिस्ट है उसकी भी। यानी एनालिसिस बिल्कुल डिफरेंट चीज है, न्यूज बिल्कुल डिफरेंट चीज है। अब न्यूज ये है कि मैं ये कहूं कि जो है वो गली के अंदर एक खुदा ना खास्ता एक्सीडेंट हुआ है और उसमें दो शख्स जहां भाग हो गए, ठीक, ये तो होगी खबर और ये वेरीफाइबल है। यानी आप मुख्तलिफ इदारों के पास जाते हैं, आप उनसे पूछते हैं किस तरह से एक्सीडेंट हुआ, कितने लोग जो है वो जान से गए, ये सारी चीजों। अब इसमें अगर मैं ये कहना शुरू कर दूं कि ये लोग यहां से आ रहे थे, यहां पर इनको ये मामला आया, ये ज़हनी स्ट्रेस में थे, ये वाली कुछ चीजें ऐसी हैं कि जो अगर बंदा मर गया है तो वो अपने साथ ही लेके चला गया ये कहानी। तो ये जो एनालिसिस हैं, ये जो है ये इसमें क्या सराई भी हो सकती है, इसमें अपने आप से भी एडिशन हो सकती है, लेकिन जो बेसिक न्यूज है, बेसिक न्यूज हमेशा वही रहेगी कि ये एक्सीडेंट हुआ है और इसमें दो लोग जो है वो जांबक हुए हैं। सो जो एक्स्ट्रा एड ऑन चीजें होती हैं उसमें अब आपकी जिम्मेदारी बतौरे व्यूअर ये बनती है कि आप उसको खुद वेरीफाई करें। और उसमें ये होता है कि आप देखें, अब मामला ये है कि हम ये समझते हैं शायद कि अगर कोई भी शख्स गली में खड़ा होकर वो हमें खबर दे रहा है तो इट मीन्स कि हमने उसको क्या मनोन उस पर यकीन करना है, तो मेरे ख्याल में ऐसे नहीं है। उसमें ये है कि इतने बड़े बड़े इदारे हैं, अब आप देखें एक खबर बीबीसी दे रहा हो और एक जो है वो गली में सोशल मीडिया इन्फ्लुएंसर दे रहा होगा, तो आप किसको बिलीव करेंगे?
1: ऑफ कोर्स
0: आप क्रेडिबिलिटी को यकीन करेंगे। जो क्रेडिबिलिटी होती है ना, वो चीज है सबसे मेन चीज। यानी जो बड़े इदारे हैं जिनके हर शहर में नुमाइंदे हैं, हर मुल्क में नुमाइंदे हैं, वो बेसिकली क्रेडिबिलिटी के स्तर पे चल रहे होते हैं। तो इसी तरह से जो है ये सारी मामलात, कोई भी खबर, अब आप एक खबर है फॉर एग्जांपल कराची में, मैं एक खबर देता हूं जी के कराची की एक बस में एक हमला हुआ जिसमें एक शख्स ने दो लोगों पर चाकू से हमला कर दिया। अब ये एक खबर है, ये सिंपली खबर है। अब इसको मैं अगर ट्विस्ट करना चाहूं तो मैं ये कह सकता हूं कि कराची में एक मुहाजिर ने दो पंजाबियों पे हमला कर दिया। अब ये जो खबर है ये टोटली जो है उसके कॉन्सिक्वेंसेस चेंज कर देगी और टोटली जो है वो उसके जो मामलात हैं वो एक लड़ाई की तरफ चले जाएंगे। और अगर लंदन के प्रस्पेक्टिव से देखें तो आप जो है वो नाइजल फराज के ट्वीट पढ़ लें, जिया यूसुफ के ट्वीट पढ़ लें, तो आपको पता चल जाएगा कि एक खबर को किस तरह से ट्विस्ट किया जाता है। यानी वो जो कोई फिगर होता है, कोई फैक्ट होता है, उसको किस तरह से जो है वो अपनी फेवर में यूज करने के लिए उसको फैब्रिकेट करते
1: बिल्कुल
0: हैं।
1: और ऑथेंटिक प्लेटफॉर्म्स जो हैं वो हमें यूज करने चाहिए ताकि हमें ऑथेंटिक इन्फॉर्मेशन मिल सके और हमें वेरीफाइड जो है वो न्यूज जो हमारे तक पहुंच सके। अच्छा जैन, सोशल मीडिया की जैसे हम बात करते हैं, माशाल्लाह बहुत ज्यादा एक्सपोजर मिला है। जैसे कि हम प्रीवियस दौर की बात करते हैं, एक दो चैनल्स थे उनसे हमें जितनी इन्फॉर्मेशन हम हासिल कर सकते थे हम करते हैं। आजकल जो है हर न्यूज हमारे हाथ में है, अपग्रेडेड अपडेटेड हर चीज हमारे हाथ में मौजूद है। आप क्या समझते हैं, क्या ये जर्नलिज्म के लिए थोड़ा खतरा बन गया है या इसके बेनिफिट्स ज्यादा है?
0: नहीं, मैं ये समझता हूँ कि दोनों चीजें हैं, इसका फायदा भी ले सकते हैं, इसका नुकसान भी हो सकता है। नुकसान इस सेंस में है कि जब आप क्रॉस चेक नहीं करते, एक जर्नलिस्टिक एथिक्स में आता है कि आप कोई भी चीज है तो उसको आप मल्टीपल सोर्सेज से कंफर्म करें। अब देखें, हो सकता है कि आपका जो सोर्स है वो भी तो बाइस्ड हो सकता है। यानी अगर आप फॉर एग्जाम्पल पीटीआई की खबर ले रहे हैं, नून लीग की खबर ले रहे हैं, तो अगर आप पीटीआई की खबर पीटीआई के शख्स से लेंगे तो आपको उसमें वो अपना जो एलिमेंट है उसका, जो उसकी एक बाइसनेस है, वो तो कहीं ना कहीं आएगी, वो आप चाहें या ना चाहें। उसके अलावा अगर आप नून लीग के बंदे से खबर लेंगे तो वो एक बाइसनेस तो आएगी। तो बतौर जर्नलिस्ट ये आपकी जिम्मेदारी है कि आपने कौन सी चीज रखनी है, कौन सी चीज नहीं रखनी, और फिर मल्टीपल सोर्सेस से सेम खबर को आपने कंफर्म करना है। यानी अब एक जलसा होता है लाहौर के ग्राउंड में और वो आप फॉर एग्जांपल जमात इस्लामी का एक जलसा होता है, तो वो अब जो पीटीआई का शख्स है उसको वो 1,000 का जलसा लगेगा, जो नून लीग का है उसको 2,000 का लगेगा, जो जमात इस्लामी का उसको 1,00,000 की गैदरिंग लगेगी, और जो आजाद सोर्सेज हैं वो शायद आपको कोई एक मुनासिब फिगर 8-10 हजार का बता दें। सो होता ये है कि आपने ये चीजें विद द पैसेज ऑफ टाइम, विद ट्रेनिंग, वो आप आहिस्ता आहिस्ता सीखते हैं। जब आप आहिस्ता आहिस्ता उस ट्रेनिंग के थ्रू गुजरते हैं और जब आप पढ़ते हैं मीडिया को, बेसिकली अगर आप सोशल मीडिया की बात करें तो सोशल मीडिया में देखें, मैं भी अकाउंट बना सकता हूँ, आप भी बना सकते हैं। कोई जो शख्स जिसको मीडिया एथिक्स का नहीं आइडिया, जिसने मीडिया एथिक्स नहीं पढ़ी, वो भी जो है वो बना सकता है। तो होगा ये कि जब मैं और आप वीडियो बनाएंगे तो हम बहुत सारी चीजों के, बहुत सारे मॉरल्स एथिक्स का लिहाज रखेंगे, लेकिन जो शख्स जिसको इस चीज का आइडिया नहीं है वो बिल्कुल डिफरेंट। सो अब जो व्यूअर है उसकी जिम्मेदारी है कि कि वो ये देखे कि इन तीन लोगों ने जो वीडियो बनाई है इनमें से मीडिया को कौन जानता है, एथिक्स का कौन क्या लगता है। तो ये अब उस पर जिम्मेदारी बनती है। सो मेरे ख्याल में इसमें बहुत सी चीजें जो है अब क्योंकि AI भी आ गया है तो बहुत मुश्किल होगी, खासतौर पर उन लोगों के लिए असल खबर ढूंढना बहुत मुश्किल होगी है जो इन चीजों से अभी वाकिफ नहीं है, जिनको इस चीज की वाकफियत नहीं है, यानी उनको यही आइडिया नहीं होता कि AI बेस्ड वीडियो कौन सी है और जो नॉर्मल ओरिजिनल वीडियो है वो कौन सी है। तो ये एक व्यूअर और जो खबर देने वाला उन दोनों की बाहमी ट्रेनिंग की मेरे ख्याल में जरूरत है।
1: सही। अच्छा, और जो हमारी यूथ है वो भी बहुत ज्यादा इन्फ्लुएंस्ड है न्यूज से और अपनी रिपोर्टिंग वगैरह जो वो करते हैं, तो आप उनके लिए क्या एडवाइस करेंगे जैन की किस तरह वो रिपोर्टिंग करें अगर वो इस फील्ड में आना चाहते हैं? प्रॉपर एजुकेशन लेना कितना जरूरी है, ना कि सिर्फ एक मोबाइल फोन और आप सिर्फ एक न्यूज दे दें, इस पर जरा रोशनी डालें।
0: देखें, अगर एज लॉन्ग एज सोशल मीडिया की अगर आप बात करें तो सोशल मीडिया पे तो क्योंकि किसी किस्म के कोई चेक्स नहीं है प्रॉपर, तो जब आप ये जिंदगी में ये मकसद बनाते हैं कि मैंने सोशल मीडिया पे काम करना है, तो फिर तो आप ऑब्वियसली देखेंगे कि सोशल मीडिया के जो इन्फ्लुएंसर्स हैं, जिनको सबसे ज्यादा व्यूज आ रहे हैं, जिनके सबसे ज्यादा फॉलोइंग है, तो आप उनको फॉलो करना शुरू कर दें। लेकिन अगर आपने प्रॉपर ऑथेंटिक और जर्नलिज्म में आना है और जर्नलिस्टिक एथिक्स को मलहूजे खातिर रखते हुए, यानी उनको अपने जहन में रखते हुए फिर आपने काम करना है, जब आप कोई बड़ा नाम जर्नलिज्म में बनना चाहें, तो फिर आपको ऑब्वियसली एक ट्रेनिंग के थ्रू गुजरना होगा। अब ट्रेनिंग देखें, हम अब ये भी कह सकते हैं कि जो सबसे पहले जर्नलिस्ट थे क्या वो ट्रेनिंग लेते थे, उन्होंने भी तो खुद ऐसी चीजें की। होता ये है कि हम बहुत सारे तजुर्बात जो हैं वो खुद जिंदगी में करते हैं और बहुत सारी ऐसी चीजें जो हम दूसरे के तजुर्बात से सीख सकते हैं। इंस्टेड कि मैं एक गलती जो है वो खुद करूं, तो हो सकता है कि जो मेरा सीनियर है उसने पहली वो गलती की है और उसने उसको बेहतर करके मुझे दिखा दिया कि ये वाली गलती मत दोहराना। सो द बेटर वे इज मेरे ख्याल में कि जो सीनियर्स हैं आपके, जो सीनियर जिन्होंने पहले काम किया है आपको, मतलब हो सकता है उनकी भी बायसनेस हो, उनके भी बहुत सारे जो है वो अपने मामलात हों, लेकिन आपने तीन चार पांच आप मल्टीपल लोगों को देखें जिनको आप आइडियलाइज करते हैं, जिनको आप बेहतरीन समझते हैं, किसी एक शख्स पर स्ट्रिक्ट ना हो। यानी अगर मुझे किसी एक बंदे का स्टाइल पसंद है और मैं उस पर स्ट्रिक्ट हो जाता हूँ, तो मेरे ख्याल में फिर मेरे अंदर उसका अक्स नजर आना शुरू हो जाएगा। तो एक तरह का आपने देखा होगा, फॉर एग्जाम्पल अगर मुझे शाहजेब खान ज्यादा पसंद है और मैं बिल्कुल उनको कॉपी करना शुरू हो जाऊंगा, तो फिर होगा ये कि लोग शाहजेब खान ज्यादा कोई सुनेंगे, मुझे नहीं सुनेंगे। उसके पीछे वजह यह है कि उनके पास एक कॉपी और एक ओरिजिनल मौजूद है।
1: नहीं, तो बिल्कुल आपका अपना अपना एक स्टाइल होना चाहिए, आपकी अपनी एक बात होनी चाहिए, आप अपनी एक राय रख सकते हैं। अल्लाह सुबहान व तआला ने हर इंसान को ये तौफीक दी है, ये हिम्मत दी है कि आप अपनी राय का इजहार कर सकते हैं, और माशाल्लाह हम जिन कंट्रीज में हैं वहां पर आप अपनी बात को जो है वो दुनिया तक पहुंचा सकते हैं, बट इन अ राइट वे। इट्स टाइम फॉर अ वेरी वेरी शॉर्ट ब्रेक, विल जस्ट कम बैक आफ्टर दिस ब्रेक, सो स्टे ट्यून्ड ऑन सलाम मीडिया।
2: राइट नाउ इन सम ऑफ द मोस्ट डेवास्टेटेड पार्ट्स ऑफ आवर वर्ल्ड, places close to many of our hearts, Doctors Without Borders is delivering emergency medical care where no one else will. Your donation gives a child surgery, a family clean water, a community a fighting chance against disease. This is an opportunity to make your giving count where it's needed most. Visit msf.org.za/sadaqa, that's SADAQAH, and donate today. Doctors Without Borders, we go there.
3: When the perfect blend of stylish decor, exquisite halal cuisine, and warm hospitality come together, it could only mean Al Bayt Lodge, your true home away from home. Al Bayt is the ideal heaven for families, business people, and tourists, with its 4-star family rooms and other luxurious facilities. Conveniently situated close to Port Elizabeth Airport, the beach, and other amenities, your stay will be truly unforgettable, as you'll be taking home lasting memories of the warm hospitality, the serenity and tranquility that Al Bayt has to offer. For reservations, call 041-583-6415 or visit www.albaytlodge.co.za.
4: In South Africa, countless numbers of sick patients leave their homes at the crack of dawn to join long queues at clinics and public hospitals, many of them suffering pangs of hunger in addition to the symptoms of disease. The Al Imdad Foundation's Slice for Life teams deliver sandwiches to these patients at more than 40 hospitals and clinics across the country. Help us to keep on relieving hunger. Donate online at alimdad.com or call 0861 786 243 for more information.
5: Hey, Gulam.
6: Yeah?
5: Did I return your lawnmower last month?
6: No, bhai, you didn't.
5: Oh, no. Now what'll I do? I wanted to borrow it again, man.
7: With Randri Jewelers, you won't have to borrow or lend because the prices are so well trimmed on all gold and diamond jewelry. Alternatively, we could remake your old jewelry into a brilliant new design. Visit Randri Jewelers at 151 Stephen Slamini Road, Musgrave, Durban. Randri Jewelers, the family name you can trust.
8: Are you banking with convenience, transparency, and flexibility? With Al Baraka Bank's transactional banking account, you can enjoy convenient everyday banking designed around your needs. Benefit from zero fees on point-of-sale transactions and manage your banking easily through Al Baraka's secure mobile banking app and internet banking platform. From everyday payments to managing your personal or business banking, Al Baraka makes banking simple, transparent, and convenient. Visit albaraka.co.za to learn more. Al Baraka, your partner bank. Al Baraka Bank Limited is an authorized financial services and credit provider.
3: Rejuvenating media day by day. This is Salam Media. It's a new beginning. It's a new era. Salam Media. Humanitarian journalism.
1: जी वेलकम बैक मिड मॉर्निंग टॉक विद मरियम हाशमी. जी हाँ, बात हो रही है मीडिया की रिस्पॉन्सिबिलिटी की और वाइस प्रेसिडेंट ऑफ प्रेस क्लब लंदन जो है वो हमारे साथ मौजूद है. जैन, बड़ा इंपॉर्टेंट एक क्वेश्चन करना चाहूंगी. माशाल्लाह आप एक अच्छी पोजीशन पर हैं, आप एक लीडरशिप पोजीशन पर हैं. मैं आपसे पूछना चाहूंगी, ट्रस्ट बिल्ड करना, लोगों का ट्रस्ट लेना, उसके लिए क्या एफर्ट जरूरी है, क्या करनी चाहिए और एज अ लीडर जो है आप किस तरह से उनकी मदद कर सकते हैं?
0: मेरा ख्याल है कि ट्रस्ट के लिए सबसे मेन चीज ये है कि उस शख्स से बात की जाए. अब और दूसरा ये है कि ट्रस्ट जो है वो मेरे ख्याल में बाहमी अमल है, उसमें आप अकेले का किरदार नहीं हो सकता, दूसरे शख्स की एफर्ट भी बहुत जरूरी है. जैसे अब मैं हमेशा ये बात दोहराता हूँ हजरत अली तआला के बारे में कि उनके पास एक शख्स आता है और वो ये कहता है कि मेरा एक बाजू कट गया और मेरे पे जुल्म हुआ है. अब वो बाजू जाहिर है उसका कटा होता है, वो आता है तो मेरे पे जुल्म हुआ. अब हजरत अली तआला जो है वो फैसला नहीं करते, वो कहते हैं मैं पहले दूसरे शख्स को देखूंगा, हो सकता है तुम उसके दोनों बाजू काट के आए. अब बात यह है कि हम जब एक शख्स की बात सुनकर फाइनल फैसला दे देते हैं तो तब मामला खराब होते हैं. तो मेरे ख्याल में सबसे बेहतरीन जो तरीका है, जो सबसे बेहतरीन अमल है, वो यही है कि जब भी कोई भी आपके पास मामला आए तो जो बंदा आपको कहानी सुना रहा है, जैसे हमने पहले बात की क्रॉस वेरिफिकेशन की, एक तो क्रॉस वेरीफाई करें और दूसरा ये कि आप उस शख्स की कोई बायसनेस हो सकती है. जब वो अपने बारे में कोई भी शख्स बताता है तो वो हमेशा अपने आप को हीरो और दूसरे को विलन पेश करता है. आपने कई जितनी भी कहानी पढ़ी होंगी उसमें बड़ा रेयर होगा कि जो कहानी लिखने वाला है वो खुद को विलन की जगह पे रख रहा हो, वो हमेशा खुद को हीरो की जगह पे रखता है. सो आपको जब आप इस तरह के एनालिसिस करना शुरू हो जाएंगे, कोई भी शख्स किसी के बारे में भी कोई खबर लेके आता है तो मेरे ख्याल में बतौर साफी ये हमारे लिए मजीद आसान है कि कोई भी आपको किसी के बारे में बात बताता है तो आप फौरन फैसला ना करें और फौरन उसके सामने ही उसको फैसला ना सुना दें कि वो तो पहले भी ये और ये. इससे इसके बरक्स मेरे ख्याल में ट्रस्ट बिल्ड तब होगा जब टाइम दो तीन दफा आपके साथ कोई इस तरह की बात करेगा जब उसको पता होगा कि आप आगे से रिस्पॉन्ड नहीं करेंगे या आप इस तरह से रिस्पॉन्ड करेंगे कि आप दूसरे बंदे को भी पैरेलल साथ बिठा लेंगे तो जो नफ्सियात है अगले शख्स की वो भी काम करना शुरू हो जाएगी कि अगर मैं इस तरह से करूंगा या कोई दरमियान में मामला खराब करने की कोशिश करूंगा तो मेरे ऊपर ये सारी बात आएगी. सो ट्रस्ट बिल्ड करने का सबसे बेहतरीन जरिया यही है कि आप दोनों साइड ऑफ द स्टोरी को सुने और फिर फैसला करें और जो कोई किसी के बारे में आपको आके कोई भी खबर दे रहा है तो उसको क्रॉस वेरीफाई करें. आप जाहिर है बहुत सारे इमोशंस होते हैं आपके अंदर और बहुत सारे मामलात होते हैं, बाज दफा आपकी किसी के साथ बहुत अच्छे मामलात नहीं चल रहे होते. सो ये यानी फ्लो ऑफ लाइफ है, ये ऐसे ही चलता है कि बाज दफा आपके बहुत अच्छे दोस्त आपके मतलब
1: अगेंस्ट हो जाते हैं लेकिन ये है कि लीडरशिप इसी को कहते हैं कि आपने अगर लीडरशिप करनी है तो आप में ये क्वालिटीज भी होने चाहिए कि आप हर चीज को, हर इंफॉर्मेशन को एब्जॉर्ब कर सके और अच्छे ठंडे दिमाग से जो है वो फैसला कर सके. तो ये बड़ा इंपॉर्टेंट है, जाहिर है ये पोजीशन लेना आसान नहीं है और इसकी जिम्मेदारियां भी उससे ज्यादा. अच्छा जैन, आपने माशाल्लाह बहुत काम किया है. मैं ये पूछना चाहूंगी कि जैसे आप इस पोजीशन पर हैं तो लंदन में जो मीडिया के मुस्तकबिल के लिए अगर कोई अहम तब्दीली आपको लाने का मौका मिले तो वो मेन चेंज क्या होगा जो आप करना चाहते हैं?
0: टू बी वेरी फेयर, अगर मुझे कोई शख्स ये जिम्मेदारी दे तो मैं प्रोफेशनल ट्रेनिंग पे काम करना चाहूंगा. उसके पीछे वजह यह है कि देखें, हम बिकॉज हमने दो जगह को कवर करना होता है, यानी हमने लंदन के मामलों को भी देखना है और पाकिस्तान के भी मामलों को देखना है, खासतौर पर जो पाकिस्तानी डायस्पोरा यहाँ पर है उनकी खबर को देखना है. सो मामला ये है कि यहाँ पर बहुत सारे लोग हमारे दोस्त हैं, कोलीग्स हैं, वो उस प्रॉपर ट्रेनिंग से गुजर के नहीं आए होते. सो जब वो प्रॉपर ट्रेनिंग के साथ गुजर के नहीं आए होते तो उनको चीजें समझाना, उनको चीजें बताना वो उतना आसान नहीं रहता. और दूसरा ये है कि यहाँ पर मीडिया जो है वो फर्स्ट जॉब नहीं है बहुत सारे लोगों की. यानी जब आप बतौर सहाफी काम करें तो ये आपका सोर्स ऑफ इनकम नहीं है, बल्कि ये आउट ऑफ पैशन, आउट ऑफ जो है वो जो आपका लव फॉर मीडिया है या लव फॉर स्क्रीन है, उसकी वजह से आप कर रहे होते हैं. सो इस वजह से यहाँ पर ज्यादा मुश्किल हो जाता है कि आपने पैरेलल दो चीजें लेके. आप पाकिस्तान में कोई अगर प्रोग्राम होता है तो ही और शी डजंट नीड टू डू एनी अदर वर्क फॉर देयर लिविंग. तो यहाँ पर यह है कि आपको पैरेलल कोई चीजें वो भी करनी पड़ती हैं, यानी आपका जो दाल रोटी है, वो कहते हैं ना छान मारे हैं फलसफे सारे, दाल रोटी सब पे भारी. तो दाल रोटी जब तक आपने आपकी वो पूरी नहीं होती तो आपको बाकी सारे काम जो है वो पसे पुष्ट आ जाते हैं. तो अब मामला ये है कि यहाँ पर आपने ये चीज कैसे पैरेलल लेके चलनी है कि आपके जो पर्सनल मामलात हैं, आपका जो रोजगार है वो, और जो आपकी ताकत, जो आपका पैशन है, वो कॉन्फ्लिक्ट में ना आए. तो ये बड़ी मुश्किल चीज है. इस पर जो ट्रेनिंग्स हैं, इसको किस तरह से मतलब पैरेलली दोनों चीजों को लेके चला जा सकता है, इस पर मेरे ख्याल में काम करने की जरूरत है. और इस पर मैं जरूर कोशिश करूंगा, या मेरी ख्वाहिश है कि इस पर काम जो है वो करना चाहिए.
1: जबरदस्त. अच्छा जैन, एक और बात है कि आजकल माशाल्लाह एआई का, जैसे आपने बताया कि दौर है और एआई है, मिस इन्फॉर्मेशन है और ऑनलाइन प्रेशर है, ये तमाम जो चीजें हैं इनका बहुत ज्यादा चैलेंजेस का सामना है आजकल जर्नलिस्ट को. तो एज अ लीडर मैं पूछना चाहूंगी कि जो कम्युनिटी के जो जर्नलिस्ट हैं, तो उनके लिए, उनको इन चैलेंजेस के लिए आप किस तरह तैयार करना चाहेंगे, आप उनको क्या एडवाइस करना चाहेंगे?
0: देखिए, मेरा ख्याल ये है कि आप अपने जो आपका जहन है, एक एक अगर आप पीछे देखें तो थ्रू आउट जितने भी लोग हैं वो बगैर एआई के, बगैर चैट जीपीटी के उन्होंने जिंदगी गुजारी है और बड़ी बेहतरीन जिंदगी गुजारी, बड़ी बेहतरीन
1: जी.
0: तो मामला जो है, तो मेरा ख्याल ये है कि आप एआई से, अगर मैं भी एआई से पूछ रहा हूँ, आप भी एआई से पूछ रही हैं, जो चार साफी और हैं वो भी एआई से पूछ रहे हैं, तो ओरिजिनैलिटी मर जाएगी. यानी एक ओरिजिनैलिटी होनी चाहिए हर शख्स की. एक जो है वो खुदा ताला ने ये एक सलाहियत दी है हर शख्स के अंदर, एक खूबी रखी है कि वो दूसरे से डिफरेंट है. वो थोड़ा डिफरेंट हो सकता है, ज्यादा डिफरेंट हो सकता है, लेकिन वो दूसरे से डिफरेंट है. और हर, अब यही प्रोग्राम आप कंडक्ट कर रहे हैं यहाँ पर, अगर चार पांच छह और साफी होंगे वो कंडक्ट करते हैं, या मैं अपना प्रोग्राम कंडक्ट करता हूँ, हर शख्स का अपना एक अंदाज है, अपना जो है वो तर्ज है चीजें करने का. सो जब आप सारे एक चीज पे रिलाय करेंगे तो मेरे ख्याल में कहीं ना कहीं वो मिक्स एंड मैच होना शुरू हो जाएगा, कहीं ना कहीं एक ही तर्ज की चीजें जो है वो मार्केट में आना शुरू हो जाएंगी. अभी नहीं, क्योंकि अभी ये नया है और जो है वो लोग उसको उस तरह से, बहुत सारे लोग उस तरह से नहीं जानते, कुछ बेहतर जानते हैं, कुछ कम जानते हैं. तो अगर इसी तरह से रहा और सारी की सारी चीजें जो है हमने एआई पे डाल दी, तो मेरे ख्याल में ओरिजिनैलिटी जो है वो खत्म हो जाएगी. तो वो अगर खत्म हो जाती है तो फिर मेरे ख्याल में जो एक खूबसूरती है, यानी एक 8 घंटे की जो ट्रांसमिशन होती है उसमें हर शख्स जो है वो अपनी अपनी मर्जी से एक एक जो घंटे की स्लॉट है उसको पसंद कर रहा होता है. कोई जो है वो मॉर्निंग को, मॉर्निंग टाइम के शो को, कोई जो है वो इवनिंग टाइम के शो को, कोई जो है वो मिड डे के शो को. सो होगा ये कि अगर उसको एक ही तरह की चीजें नजर आना शुरू हो जाएंगी तो वो फिर आहिस्ता आहिस्ता जो है वो सबकी ओरिजिनैलिटी इफेक्ट होगी. तो मेरे ख्याल में अगर हमने इस ओरिजिनैलिटी को कायम रखना है, अगर हमने अपने आप को, अपनी जात को कहीं ना कहीं प्रेजेंटेबल बनाना है, तो उसके लिए हमें फिर अपने आप पे भी रिलाय करना पड़ेगा. और एक चीज जो बड़ी बेसिक हमें याद रखनी है वो ये रखनी है कि एआई को हमने बनाया है, हमें एआई ने नहीं बनाया. सो इतना हमने उस पर रिलाय नहीं करना कि वो ही हमें जो है वो आगे मूव फॉरवर्ड करे. हम कोई भी चीज, अब होता ये है कि हमने किसी से टेक्स्ट मैसेज भी करना तो वो भी हम उसको बोल के बता रहे होते हैं कि ये भेज दो मुझे, ये इसकी बर्थडे आ गई, तो ये तो आपके अपने इमोशंस कहाँ हैं? यही को तो नहीं पता कि आपका किसी अपने बहन भाई से किस कदर मोहब्बत का रिश्ता है, क्या मामला है उसका, उसके साथ. तो वो तो आपको बड़ी अच्छी अंग्रेजी में या बड़ी अच्छी उर्दू में, रीस उर्दू में लिख के तो दे देगा, लेकिन मामला ये है कि जो आपके अपने जज्बात हैं, जो आपने उनके साथ बचपन गुजारा है, जो आपने उनके साथ मुश्किल गुजारी हैं, जो आपने उनके साथ टेंशन शेयर किए हैं, वो एआई ने तो नहीं की. तो ये चीज हमें समझने की जरूरत है कि ठीक है जरूरत के टाइम आप जरूर यूज करें और ऑब्वियसली यूज करनी चाहिए, लेकिन उसको इतना हम अपनी डेली लाइफ में ना ले आए कि हमें जो है वो सलाम का जवाब देने के लिए भी जो है वो एआई की जरूरत पड़े और सलाम मीडिया पर अस्सलाम वालेकुम कहने के लिए एआई हमें
1: जरूरत पड़े। ये बहुत बेहतरीन है कि अपनी जिंदगी में अपने इमोशंस जो हैं वो आप जरूर उनको खत्म मत कीजिए। आप हम जिस दौर से आए हैं या जिस जहां हमने क्वालिफिकेशन हमारी है जहां की, वहां पर मकसद हमारा यही था कि हम अपनी एबिलिटीज को लेकर आए, अपने स्किल्स को जो है वो काम में लाए, ना कि ये कि हम हर चीज जो है वो टूल्स पे जो है वो रिलाई करना शुरू कर दें। अच्छा आखिरी क्वेश्चन है जैन, मैं आपसे पूछना चाहूंगी कि देखिये आप एक कामयाब माशाल्लाह सहाफी भी हैं, कामयाब एक लीडर भी हैं, एक तो ये कि आप हमारी जो है अवाम है जो नए लोग हैं उनको किस तरह से कोई मैसेज आप देना चाहें, उनको किस तरह से आप इस फील्ड के लिए पॉजिटिव वे में ला सकते हैं, क्योंकि इस फील्ड के बारे में यही कहा जाता है कि जब भी रिपोर्टिंग की जाती है एक जिम्मेदार सहाफी की जिम्मेदारी डेफिनेटली ये है कि अगर वो रिपोर्टिंग करे या बात करे तो कम अज कम उसका कोई एक डिग्निटी को मेनटेन रखे, लेकिन जब भी हम बात करते हैं नेगेटिव व्यूज तो इससे चाहे वो कोई कम्युनिटी अफेक्ट हो चाहे कोई कंट्री अफेक्ट हो दे डोंट केयर, तो इस चीज का जरूर ख्याल जो है वो कैसे रख सकते हैं और नई जनरेशन जो है वो अगर इस फील्ड में आना चाहे तो कामयाब और जिम्मेदार सहाफत कैसी होनी चाहिए।
0: देखें मरियम टू बी वेरी फेयर मैं आपको एक चीज बताऊं, हमारे यहाँ एक स्टीरियोटाइप है या एक मिथ है या एक गलत बात जो पोर्ट्रे की जाती है वो ये की जाती है कि हम कहते हैं कि जो सच्चा शख्स होता है वो कड़वा होता है, तो मैं इस चीज को बिलीव नहीं करता। मैं ये समझता हूँ कि आपको सच्चा होने के लिए कड़वा होने की जरूरत हरगिज नहीं है। आप अपने रिश्ते बचाएं, अपने रिश्ते मजीद बनाएं, और जो एक एक फ्रेज इंग्लिश में इस्तेमाल होता है योर नेटवर्क इज योर नेटवर्थ, तो आपके जो दोस्त हैं जो आपके अहलो अयाल हैं जो आपके इर्द गिर्द के लोग हैं अगर आप उनमें पसंदीदा नहीं है तो आप दूसरे लोगों के लिए जितने भी पसंदीदा हों उसका आपको फायदा नहीं है। तो मेरे ख्याल में जो भी आपके पीआर है जो भी आपके इर्द गिर्द के लोग हैं उनको सबसे पहली प्रायोरिटी पर रखें और उनको खुश रखें। तो आपने अगर कोई जैसे मैंने आपको पहले बताया कि आपने अगर कोई खबर देनी है तो आप उसको रिलैक्स मोड में भी दे सकते हैं, आप उसको सॉफ्ट लैंग्वेज में भी सॉफ्ट स्किल्स यूज करते हुए भी दे सकते हैं, और वही चीज जो है वो आप थोड़ा सा उसमें मिर्च मसाला डाल के आप बहुत सारे लोगों के दरमियान नफरत की वजह बन सकते हैं।
1: Exactly.
0: तो आपकी खबर आपका कंटेंट वो हमेशा मोहब्बत का बायस बनना चाहिए, नफरत करें
1: बिल्कुल, ताकि मीडिया जो है जो फील है उसको लोग पॉजिटिव वे में देखें, उसके बारे में लोग ये नेगेटिव कमेंट्स ना दें या नेगेटिव इम्पैक्ट उनके माइंड में ना आए कि मीडिया तो हमेशा हमें डिप्रेशन ही देता है, टेंशन ही देता है, यहाँ खबरें ऐसी आती हैं। जब आप खबरें दें, आप न्यूज करें, तो आप उसके साथ उसका सोल्यूशन भी जो जरूर दें और एक पॉजिटिव मैसेज जो है वो तमाम दुनिया को दें। बहुत शुक्रिया जैन आपकी इस खूबसूरत और जबरदस्त डिस्कशन का, और उम्मीद है हमारी बहुत सारी वेल विशेज आपके साथ हैं और अल्लाह सुभान व तआला आपको बहुत ज्यादा तरक्की दे और आप इसी तरह चमकते और जगमगाते रहें। जज़ाकअल्लाह।
6: We work hard to build our homes, businesses and futures. Protecting them shouldn't mean compromising the values that matter most. ACNE Group of Companies, a Muslim-owned business, offers our short-term diamond insurance covers founded on ethical principles, transparency, integrity and responsible service. This allows us to provide insurance solutions that align with ethical values while maintaining the protection and service standards you expect. To ensure complete peace of mind, all premiums, claims and premium investment funds are managed through designated Sharia-compliant bank accounts, reflecting our ongoing commitment to ethical and responsible financial practices. From your first inquiry to the moment you need to claim, we are committed to providing professional, transparent and reliable support. Choose insurance that reflects your values while giving you confidence and peace of mind. Speak to ACNE Group of Companies today to learn more about our commercial, engineering, professional indemnity and liability diamond insurance covers. Call Rafiq Isaacs on 084-822-6570. ACNE Group of Companies comprises authorized financial services providers under FSP numbers 43281, 45553 and 45915. Products are underwritten by New National Assurance Company Limited, FSP number 2603.
9: Shimmer, sparkle, captivate. Nothing less than a masterpiece. Droplets of gold inspires precious design. Platinum bursts with intricate freshness. And every pure diamond becomes more than just a girl's best friend. Voda Gold Gem Jewelers, where timeless dreams become a reality. Come to us. We tailor-make designer gold, platinum and diamond jewelry. Trade in or remodel your old gold. Clad yourself with classy name-branded watches. We offer insurance valuation and Freezer card calculation. Visit us at 534 Ridge Road, Overport, or call 031-208-9142. Voda Gold Gem Jewelers, manufacturers of fine gold and diamond jewelry.
10: Kids these days are smart, and when you're competing for their attention against their smartphones, you need to make smart choices, like using Sunfoil Triple Refined Pure Sunflower Oil in every meal you make. It's naturally cholesterol-free and approved by the Heart and Stroke Foundation as part of a balanced eating plan. So whether you're cooking, frying, or baking, you get the great-tasting results that'll get their attention faster than the latest app. And if that doesn't work, change the Wi-Fi password. Sunfoil. Now we're cooking.
11: When you give water, you bring life to drought-affected communities, providing fresh water for drinking, cleaning, and growing. Your support helps Islamic Relief implement water, sanitation, and hygiene projects, providing clean water to communities around the world. Donate now to Islamic Relief.
12: Listen to something fresh. Listen to Salam Media. Listen to something fresh. Listen to Salam Media, your humanitarian broadcaster.
1: Welcome back. It's mid-morning talk with Maryam Hashmi. And with us, our studio guest is Dr. Fahmida Qudus Rabbani. And, mashallah, what can I tell you about them? They have a PhD and Wits University. They have achieved their education and have faced many challenges. So, let's ask them today, those who are in this field or those who are studying and are going through the research process, for them, the difficulties that come, I hope that हमें कोई एक अच्छी एडवाइस दे सके टिप बता सके और वो तमाम जो लोग हैं जो सफर कर रहे हैं उनके लिए बहुत ज्यादा आज के प्रोग्राम में आसानी हो जी वेलकम करते हैं हम डॉक्टर फहमीदा को अस्सलाम वालेकुम डॉक्टर फहमीदा
13: वालेकुम अस्सलाम रहमतुल्लाह वबरकातहू कैसी हैं मिस मरियम
1: मैं बिल्कुल ठीक फहमीदा बहुत शुक्रिया आपका कि आप हमारे प्रोग्राम में आए आपने अपना वक्त निकाला फहमीदा सीधी आपसे बात करूंगी माशाल्लाह मैं ये चाहूंगी आप जरा क्विकली अपना इंट्रोडक्शन अपने हमारे लोगों को दें कि किस सब्जेक्ट में आपने किया ताकि लोगों को आसानी हो कि अगर कोई इस फील्ड से रिलेटेड है तो वो क्या करे नेक्स्ट
13: अच्छा मैं थोड़ा सा आपको बैकग्राउंड भी बताऊंगी क्योंकि डायरेक्टली मैं जंप नहीं करूंगी पीएचडी पे
1: जी
13: एंड मैं बताती चलूं कि मैंने पाकिस्तान से अपना मास्टर्स किया था ज्योग्राफी में एंड उसके बाद मुझे यहां पे अपॉर्चुनिटी मिली अल्हम्दुलिल्लाह मैंने अपना एमएस किया एनवायरमेंटल स्टडीज में एंड नॉर्थ वेस्ट यूनिवर्सिटी से और उसके बाद अल्लाह ताला ने मुझे मौका दिया पीएचडी का तो पीएचडी में अल्हम्दुलिल्लाह एक्सेप्टेंस आ गई विट्स यूनिवर्सिटी से और मैंने फिर दोबारा से अल्हम्दुलिल्लाह ज्योग्राफी और एनवायरमेंटल स्टडीज को चूज किया और मुश्किल सफर था मैं ये नहीं कहूंगी कि बहुत आसान था बट ये कि आपको थोड़ी सी रेजिस्टेंस दिखानी पड़ती है आपको थोड़ा सा डट के रहना पड़ता है अगर आपको शौक है और साथ में सपोर्टिव आपकी फैमिली भी हो तो उसको चार चांद लग जाते हैं अल्हम्दुलिल्लाह सो मैं फिर यही कहूंगी और साथ ही मैंने सफर मैंने अपना यहाँ पे साउथ अफ्रीका में टीचिंग से स्टार्ट किया सो मैं टीचर थी और कभी भी अपने स्टार्टिंग पॉइंट को अपनी डेस्टिनेशन नहीं समझना चाहिए
1: और आपकी मेंटोर मैं थी
13: और आपने मेरी बहुत हेल्प की है आपने मुझे थामे रखा आपने मुझे बस अल्लाह ताला की तरफ से अल्हम्दुलिल्लाह आप एक फरिश्ते की तरह सामने आई हर इस पे और आपने मुझे थामे रखा और शायद हो सकता है कि आप मैं अब ये नहीं कहूंगी कि आप ना होती तो क्या होता मैं ये कह रही हूँ कि आपके होने से जो मुझे फायदा हुआ और कुछ लोगों को वो प्रिविलेज नहीं मिलता है तो शायद इस वजह से तो मैं यहाँ पे ये पॉइंट भी कहूंगी कि जहां तक हो सकता है अगर आपको आप किसी की हेल्प कर सकते हैं तो जरूर करें आपके किसी का हाथ पकड़ने से हो सकता है वो बंदा कहां तक पहुंच जाए
1: बेहतरीन और आज आप इस मकाम पर हैं तो आप क्या आप सोच नहीं सकती कि कितनी खुशी हो रही है आपको यहां पर دیکھ کر. اور یہ اس میں آپ کی بہت زیادہ کوشش شامل ہے کہ ماشاءاللہ آپ گیو اپ نہیں کرتی, اور یہ آپ کی سب سے بڑی خصوصیت ہے کہ آپ نے ماشاءاللہ اپنے اس سفر کو اینڈ تک آپ پی ایچ ڈی تک لے کر گئی ہیں. جی ٹاپک پہ آتے ہیں فہمیدہ. فہمیدہ سمپل سی بات ہے کہ یہ سب سے امپورٹنٹ ہے آپ نے اپنا ریسرچ ٹاپک چوز کرنا, کیونکہ سم ٹائم اسٹوڈینٹس کو یہی پتہ نہیں ہوتا کہ جو ان کا ریسرچ ٹاپک ہے وہ صحیح ہے, اس کا صحیح جو ہے استعمال ہوگا, یا وہ تحقیق کے ریسرچ کے قابل بھی ہے کہ نہیں. تو اس میں آپ کیا ایڈوائس کریں گے؟
13: ایکچولی سب سے پہلے آپ کو یہ سوچنا چاہیے کہ آپ کی دلچسپی کس چیز میں ہے.
1: بہترین.
13: آپ جو ہے اگر آپ سوچ رہے ہو کہ اچھا مجھے یہ چیز کرنی ہے, اگر آپ کو مائگرینٹس پہ ریسرچ کرنی ہے, ایگزامپل میں آپ کو دے دوں گی تاکہ زیادہ اچھے سے سمجھ آ جائے جو کوئی پڑھنا چاہتا ہے, اور اس کو پھر کیا کرنا چاہیے کہ مائگرینٹس کے بارے میں وہ زیادہ سے زیادہ پڑھے. اچھا ریسرچر کون ہوتا ہے؟ جو اچھا ریڈر ہوتا ہے. تو میں یہی آپ کو کہوں گی کہ آپ اس کے بارے میں اتنا پڑھیں, اور کیونکہ آپ کو اس ٹاپک میں انٹرسٹ ہے تو ظاہری سی بات ہے اوبیسلی آپ کی دلچسپی اس میں ہوگی, اور آپ دلچسپی سے جب پڑھیں گے تو آپ کو خود ہی محسوس ہو جائے گا کہ اچھا ان ایریاز پہ اتنا زیادہ کام ہو چکا ہے کہ آپ کے کام کرنے کی وہاں ضرورت نہیں ہے, بلکہ آپ جو ہے اس کے بعد اتنا وہ سیچوریشن پوائنٹ آپ کا آ جائے گا پڑھ کے کہ آپ کو پتا چلے گا کہ اچھا یہ چیز اتنے لوگوں نے کر لی اور ابھی اسٹل اس چیز پہ کام کرنا باقی ہے. یہ کہاں سے آپ کو پتا چلے گا؟ جب تک آپ کسی کا کام پڑھیں گے نہیں. تو آپ اچھے سے پڑھیں, اچھے سے اس مقام تک پہنچیں کہ آپ وہ پوائنٹس لکھتے جائیں. اچھا میں سوچ رہا تھا اس چیز پہ کام نہیں ہوا, اچانک سے آپ کے سامنے وہ چیز آ جائے گی, نہیں اس پہ بھی ہو چکا ہے, پھر آپ سوچیں شاید اس طریقے سے نہیں ہوا, پھر وہ چیز آپ کے سامنے آ جائے گی. اچھا نیکسٹ چیز آپ کیا سوچیں, آپ کہیں اچھا یہ میتھڈ فلاں کام جو ہے کسی نے کوانٹیٹیٹیو کیا ہے, میں کوالیٹیٹیو کر لیتا ہوں, میں ایکسپلین کروں گا اچھے سے. اچھا ٹھیک ہے وہ چیز آپ کے سامنے آ جاتی ہے, اچھا یہ چیز کسی نے نہیں کی, نیکسٹ آپ کیا کریں, یہ چیز ساؤتھ افریقہ میں ہوئی ہے لیکن پاکستان میں نہیں ہوئی, یہ یو کے میں ہوئی ہے کینیڈا میں نہیں ہوئی, آپ پھر یہ جیوگرافیکل پوائنٹس دیکھنا اسٹارٹ کر دیں, اور آپ ہر طریقے سے اس کو کھنگال کے دیکھیں اس ٹاپک کو, کس چیز کے بارے میں یا کس کانٹیکسٹ میں وہ چیز نہیں ہوئی ہے, پھر جا کے آپ اپنے پوائنٹس لکھتے جائیں, تب جا کے آپ اس قابل ہو سکیں گے کہ آپ کہہ سکیں اچھا میں جو ریسرچ کرنے جا رہی ہوں یہ ایک نیو کنٹریبیوشن ہوگی, میں ایک نیو نالج کریٹ کرنے جا رہی ہوں, نیو نالج میں ایک مطلب کچھ ایڈڈ ہوگا میری طرف سے. تو وہ تبھی ہو سکتا ہے جب آپ پڑھیں گے. تو اسٹارٹ کریں ریڈنگ سے, جتنی ریسرچ کریں گے جتنا پڑھیں گے وہی آپ کو ہیلپ فل ہوگا کہ آپ اچھے سے اپنا ٹاپک چوز کریں.
1: کتنا ایزی ہو جائے گا آپ کے لیے لٹریچر ریویو کرنا اور اس کو ٹائپ کرنا, اس کو کہ جتنا آپ نے پڑھا ہوگا آپ نے اس کو وہ کریں. اور بڑی خوبصورت فہمیدہ نے بات کی ہے کہ سم ٹائم ہم سکوپ کے پیچھے بہت بھاگتے ہیں کہ اس کا سکوپ زیادہ ہے اس میں ہی ہم کام کریں, جبکہ اس میں آلریڈی بہت کام ہو چکا ہوتا ہے. لیکن اگر آپ اپنے انٹرسٹ کو دیکھیں اور اپنے انٹرسٹ میں چاہے اس میں کوئی سکوپ نہیں ہے لیکن آپ وہ ذریعہ ہیں جو کہ اس کو جو ہے بڑھا سکتے ہیں اور اس کو آگے لے کر چل سکتے ہیں, اور اس کا سکوپ جو ہے دوسروں کے لیے آپ جو ہے وہ بنا سکتے ہیں. تو یہ بڑا ایک امپورٹنٹ ہے کوسچن تھا کہ کس طرح سے آپ ریسرچ کی جائے, اپنا لٹریچر ریویو کا چیپٹر جو ہے وہ کمپلیٹ کیا جائے. اچھا اب ہم آگے آتے ہیں, ریسرچ گیپ بھی ہوتا ہے بہت زیادہ, وہ بھی اس فیلڈ سے ریلیٹڈ ہے. فہمیدہ اس کے بارے میں ذرا بتائیے کہ وہ کتنا ضروری ہے اور وہ کیا.
13: اچھا جب آپ آہستہ آہستہ پڑھنا سٹارٹ کرتے ہیں اور جیسا کہ میں نے کہا کہ آپ ڈفرینٹ جیوگرافیکل کانٹیکسٹ دیکھتے ہیں, آپ دیکھتے ہیں اچھا کوالیٹیٹیو ہوا ہے تو کوانٹیٹیٹیو نہیں ہوا, آپ دیکھتے ہیں کہ اچھا کسی نے رورل ایریا میں کیا اربن میں نہیں کیا, آپ کی انٹرسٹ ہے آپ ہی اپنی چیز پڑھتے جا رہے ہیں, آپ وہ پوائنٹس لکھتے جائیے, آپ ہر چیز کے بارے میں. اور جیسا کہ آپ نے ابھی کہا کہ لٹریچر ریویو اتنا امپورٹنٹ ہو جاتا ہے کیونکہ آپ پڑھتے جا رہے ہو, آپ کو سم ٹائم اتنی چیزیں ریزونیٹ کرتی ہیں کہ آپ کو دماغ میں یاد ہو جاتا ہے, آپ کے دماغ میں بیٹھ جاتا ہے کہ اچھا فلاں نے کیا کہا تھا رورل ایریا اربن ایریا کے بارے میں, فلاں نے جو ہے وہ پیریفرل ایریاز اور انر سٹی کے بارے میں بات کی, فلاں نے فلاں کنٹری اور فلاں کنٹری کا کمپیریزن دیا. اس سے آپ کے اندر خود ہی ایک جستجو آتی جائے گی, خود ہی ایک انٹرسٹ, وہ آپ کا جو ٹاپک تھا اس کو ایک شکل ملتی جائے گی.
1: بالکل.
13: اور آپ کو پتا چلتا جائے گا یہ چیز جو میں کرنا چاہ رہی ہوں یہ واقعی کسی نے نہیں کی, اور میری چیز جو ہے اس لحاظ سے ڈفرینٹ ہوگی. تو آپ کو پھر وہی پوائنٹ کہ ریڈنگ سے ہی آپ کو پتا چلے گا, جب آپ ریڈنگ سے پوائنٹس بنا کے رکھیں گے کہ اچھا اس چیز پہ اتنی ریسرچ ہو چکی ہے, اتنا کام ہو چکا ہے, تو میں نے یہاں پہ گیپ آ گیا ہے. جب میں آپ کو مائگرینٹس کی مثال دیتی ہوں تو مائگرینٹس پہ بہت کام ہو چکا ہے کہ مائگرینٹس کو میڈیکل فیسلٹیز ملنی چاہیے, مائگرینٹس کو کے بارے میں پالیسیز کیا ہونی چاہیے, تو مائگرینٹس کے بارے میں مطلب جب وہ ٹریول کر کے آتے ہیں تو کن کن مشکلات کا سامنا کرنا پڑتا ہے انہیں, مائگرینٹس کو ہاسپٹل میں کن مشکلات کا سامنا کرنا پڑتا ہے. اور پھر سڈنلی آپ فوکس کرتے ہو کسی نے یہ چیز نوٹ نہیں کی ہے کہ وہ ہیلتھ ویلتھ کو ایکسیس کر رہے ہیں, اپنی مرضی سے کر رہے ہیں یا ڈیلے کر رہے ہیں, آپ پوائنٹس خود ہی آپ کے ذہن میں آتے جائیں گے. آپ سوچو گے کہ اچھا ہاسپٹل تو موجود ہے, مائگرینٹس بھی موجود ہیں, سروسز موجود ہیں, پھر بھی کیوں مائگرینٹ شکایت کر رہے ہیں, یا پھر بھی کیوں شکایت نہیں کر رہے لیکن مطلب کیوں ویزیبل ہے کہ ان کو کچھ سہولیات میسر نہیں ہے. تو آپ اس چیز کے پیچھے دوڑتے ہو, اچھا کسی نے یہ ریسرچ کیوں نہیں کی, کسی نے یہ کیوں نہیں معلوم کرنا چاہا کہ یہ سہولت ہونے کے باوجود اس تک پہنچ کیوں نہیں پا رہے ہیں, یا سہولت ان تک کیوں نہیں پہنچ پا رہے. یہاں سے آپ آہستہ آہستہ آہستہ آپ کا گیپ جو ہے آپ کو پتا چلتا ہے, تو آپ کو پتا چلتا ہے میں اس چیز پہ اب کام کروں گا کہ سہولت موجود ہے, میڈیکل فیسلٹیز موجود ہیں, مائگرنٹس اویل کر سکتے ہیں, تو کیوں نہیں اویل کر پا رہے. یہ دیکھیں گیپ میں نے یہاں پہ آپ کو بیٹھے بیٹھے بتا دیا.
14: بالکل ہاں, اس ریسرچ گیپ کے ساتھ آپ اپنے جو ہے آگے جو ہے اپنے ریسرچ ورک کو کمپلیٹ کر سکتے ہیں. اچھا ایک اور بات بڑی ہے امپورٹنٹ, کہ بہت سارے بچے بہت اسٹوڈینٹس جو ہیں وہ اپنے اکیڈمک جنرل پہ دھیان نہیں دیتے یا ان کی پبلیکیشنز نہیں ہوتی. آپ کیا سمجھتی ہیں کہ ماسٹرز یا پی ایچ ڈی لیول پر یہ پبلیکیشنز کتنی امپورٹنٹ ہے؟
13: اچھا پبلیکیشنز تو میں تو کہتی ہوں جیسے خاتون کے لیے زیور امپورٹنٹ ہوگا, ریسرچر کے لیے پبلیکیشن امپورٹنٹ ہے. آپ جتنا مرضی کچھ کیے جا رہے ہیں, آپ ریسرچ فیلوشپس لے رہے ہیں, آپ گرانٹس ون کر رہے ہیں, آپ کہاں کہاں جا رہے ہیں ریسرچ کرنے کے لیے, آپ نے کتنا کچھ کر لیا, لیکن وہ ریسرچ جب جب پڑھنے والے کی طرف پہنچی نہیں ہے, وہ ریسرچ جب ایک بک شیلف میں جا کے تھیسس بن کے پڑھی ہوئی ہے, تو پھر اس کا کوئی فائدہ نہیں ہے. فائدہ ایک فائدہ ہے, ٹھیک ہے آپ کو آپ نے ریسرچ کی, آپ نے اتنا ایک نالج میں کنٹریبیوشن, لیکن وہ نالج کسی پڑھنے والے کی طرف پہنچی نہیں ہے. تو یہاں سے آپ اندازہ کریں کہ پالیسی میکرز کو کیسے پتا چلے گا کہ آپ نے کیا تجویز کیا, کیسے پتا چلے گا کسی اور ریڈر کو کہ او یہ اتنا زیادہ کام ہو چکا ہے اور میں کسی اور چیز کے بارے میں کروں. تو آپ کو کیا کرنا ہے کہ آپ نے پبلیکیشنز پہ بہت زور دینا ہے. آپ نے پبلیکیشنز اس طرح کیجئے کہ جیسے آپ کا تھیسز ہے, آپ کے ڈفرینٹ چیپٹرز ہیں, تو زیادہ تر ماسٹر اسٹوڈینٹس کو یہ علم ہی نہیں ہوتا کہ وہ اپنے تھیسز کو یا اپنے چیپٹرز کو پبلش کروا سکتے ہیں. اور تھیسز یا ماسٹرز جو ہے وہ ایک بک کی شکل بھی اختیار کر سکتا ہے, آپ ان کو چیپٹرز کی شکل میں بھی پبلش کرا سکتے ہیں. اور اس کے علاوہ جو سب سے زیادہ جو فیمس ہے وہ ہے آرٹیکل پبلیکیشن, جو کہ وہ آپ کا آپ لکھتے ہو سب سے پہلے وہ پیپر ہوتا ہے, اور جب وہ پبلش ہو جاتا ہے تو وہ آرٹیکل بن جاتا ہے. تو یہ تھوڑا سا ڈیفرینشیٹ بھی کرنا لازمی تھا. اور یہ ہے کہ آپ کو ٹرم کرنے کے لیے آپ نے کیا دیکھنا ہے کہ اس چیپٹر میں یہ یہ چیزیں بہت امپورٹنٹ ہیں, یہ میرے آرگیومنٹس ایسے تھے جو میں نے کہیں اور نہیں پڑھے, یہ صرف میرے ہیں, یہ میں نے چیز انٹروڈیوس کرائی, یہ میں نے چیز جو ہے یہ میں نے اپنے ریڈرس کو بتائی. آپ وہ پوائنٹس لے کے آپ اپنے آرگیومنٹس پہ ایک جو ہے مین آئیڈیا آپ کا ہوگا, اس کے اوپر اپنا آپ اپنا آرٹیکل جو ہے وہ بنتے جائیں. لائک یہ تو بہترین ورڈ ہوگا کہنے کے لیے. اور پھر آپ جو ہے اس کے بعد دیکھیں کہ وہ ایک آرگیومنٹ کے آس پاس ساری ڈسکشن جا رہی ہے آپ کی, آپ کا لٹریچر ریویو بھی اسی پوائنٹ کو بات کرے, آپ کا میتھڈز بھی اسی پوائنٹ کی بات کرے, آپ کا فائنڈنگز obviously اسی پوائنٹ کی بات کریں, اور پھر آپ اس کو اچھے سے اسی پوائنٹ کو کنکلوڈ کرو. اور یہ بہت مطلب مختصر ہوتا ہے, آپ کو 15-16 پیجز ہارڈلی چاہیے ہوتے ہیں, اس میکسیمم جو ہے وہ جا سکتا ہے سم ٹائم یہ 19 پیجز تک, اور اگر ورڈز کی بات کی جائے تو منیمم 6000 سے لے کے 8000 اور 9 میکسیمم تک جا سکتا ہے انکلوڈنگ ریفرنسز. سو آپ کو اس چیز کا دھیان کرنا ہوگا کہ آپ کو بہت بہترین قسم کے اپنے آرگیومنٹس کو چوز کر کے ہی اپنے آرٹیکل کو پیپر کو آرٹیکل کی شکل دینی ہے.
14: زبردست, دیکھیں کتنا آسان ہو گیا ان کے لیے اسٹوڈینٹس کے لیے کہ اس پروگرام میں آپ کو سارے ٹاپک جو ہے وہ کور ہو گیا, اور کتنی آسانی. اور سب سے بڑی بات فہمیدہ کی یہ کہ ماشاء اللہ یہ بڑی پازیٹیو رہتی ہیں, اور پازیٹیو وے میں کہ اگر آپ نے پڑھنا ہے, سب کچھ لوگوں کو پڑھائی بالکل پسند نہیں ہوتی کہ کس طرح پڑھا جائے, لیکن جب آپ انٹرسٹ کا ٹاپک ہوتا ہے نا تو آپ اس کو جو ہے مور ایکسپلور کرتے جاتے ہیں. اسی طرح ہم بھی آپ کو یہ کہنا چاہیں گے کہ یہ بہت وقت ہوا چاہتا ہے ایک چھوٹے سے بریک کا, اور ہماری ڈسکشن ان کے ساتھ جاری رہے گی. وقت جو ہے وہ ویسے بھی بہت کم رہ گیا ہے, تو بہت ہم زیادہ کوئسچنز ان سے کر نہیں سکتے, لیکن یہ ہے کہ ایک چھوٹے سے بریک کے بعد آپ سے دوبارہ ملاقات ہوتی ہے. سو اسٹے ٹیونڈ آن سلام میڈیا.
15: The following is a paid political advertisement by the Al Jamaa Political Party.
16: Regularization and the alternative political party for South Africa is the Al Jamaa effect. Roads will be fixed, refuse will be removed, and personal safety in your homes, streets, parks, and pathways to the local shops and shopping malls will be our top priority. Al Jamaa aim to regularize shack dwellers by giving them land tenure, regularize water and electricity supply by making it a reliable source. Vote for good governance, accelerated service delivery, excellence and the best of breed of councillors, mayors and mayoral committee members. That is the Al Jamaa Effect, South Africa's alternative political party, the Al Jamaa Effect.
15: That was a paid political advertisement by the Al Jamaa Political Party.
17: Discover the Africa of your dreams and surround yourself with her spectacular beauty. Relax beneath her serene sunsets and explore wildlife at its natural best. It's where the pride of Africa comes together. The Kwantu Private Game Reserve. Get to know the Big Five or cruise on an elephant safari game drive. Interact with lion and tiger cubs and enjoy world-class halal cuisine while we pamper you during your five-star stay. Indulge in the true African experience. For reservations, call now on 042-203-1400 or visit kwantu.co.za. The Kwantu Private Game Reserve, the place of gathering.
18: At this time of trial and worry, the blessings of charity are the ideal means to avoid calamity and despair. The Al Imdad Foundation gives you the opportunity to sponsor a share in a borehole in South Africa for just 1,000 rand and provide what the Holy Prophet, peace be upon him, called the best form of charity. Donate online at alimdad.com or call 0861 786 243 for more information.
19: World-class financial services only at Safi Global, your financial partner. If you are looking for Islamic, Sharia and ethical financial products, look no further. Sapphire Global offers a wide range of financial service offerings from short-term to life and investments. A full service center with all financial requirements under one brand. Our highly skilled and experienced consultants are ready to help protect your financial future. Contact us on 041-001-0184 or visit our website on www.sapphireglobalfs.com. Sapphire Global is an authorized financial services provider.
20: Tonight, a child in a shack will try to sleep through the cold. No heating, no insulation, just thin walls and a biting cold. African Muslims Agency is on the ground, reaching families in informal settlements across South Africa with blankets and winter essentials. Help us spread warmth this winter. For 180 Rand, give a blanket. For 360 Rand, a full winter pack. One gift, one less night in the cold. Africa Muslims Agency. Empowering, educating, inspiring.
21: Breaking stereotypes, moving boundaries, joining hands. Salam Media. Humanity sets the agenda. Rejuvenating media day by day. This is Salam Media.
1: जी वेलकम बैक करते हैं आपको मिड मॉर्निंग टॉक विद मरियम हाशमी और बात हो रही है इस वक्त के रिसर्च प्रोजेक्ट्स जो हैं उनको किस तरीके से किया जा सकता है बेहतरीन रिसर्च जो है वो आप कर सकते हैं और जिस भी यूनिवर्सिटी से आप बिलोंग करते हैं और आपके लिए जो भी डिफिकल्टीज हैं तो वो उसमें ये है कि सबसे पहले आप अपना इंटरेस्ट जो है वो डेवलप करें और उसके बाद आप पढ़ना शुरू करें जैसे जैसे आप पढ़ते जाएंगे जैसे जैसे आप एक्सप्लोर करते जाएंगे आपके जो स्किल्स जो है वो उससे आगे बढ़ते चले जाएंगे अच्छा अब एक बड़ा इंपॉर्टेंट और मेन क्वेश्चन है खवातीन के लिहाज से मैं फहमीदा से पूछना चाहूंगी कि फहमीदा खासतौर पर जो खवातीन और जो घरेलू खवातीन है जो कि अपनी आला तालीम के लिए तहकीक के लिए खानदान के लिए या दीगर जिम्मेदारियों में तवाजुन बैलेंस कायम करने के लिए जो है ना उनके लिए बड़ा चैलेंजिंग हो जाता है वो पढ़ना तो चाहती हैं लेकिन उन पर जिम्मेदारियां इतनी ज्यादा हैं कि वो उन जिम्मेदारियों में सोचती हैं कि मैनेज नहीं कर सकती आप उनको क्या मशवरा देंगे और वो किस तरह से इस चीज को बैलेंस करके मैनेज कर सकती हैं
13: अच्छा आपने कहा कि अगर उनका दिल है पढ़ने का अगर उनको उनके अंदर वो चिंगारी मौजूद है ठीक है अगर वो पढ़ना चाहती हैं सबसे पहली बात यही सबसे इम्पोर्टेंट बात है कि वो करना चाहती हैं अच्छा मैं भी हाउसवाइफ थी जब मैंने स्टार्ट किया टीचिंग से पहले जो मैं आपको बताना चाहती थी कि अपने मास्टर्स को मैंने कैसे स्टार्ट किया तो मैं हाउसवाइफ थी मुझे एक शौक था कि मैंने आगे पढ़ना है मेरी वालदा की बहुत ख्वाहिश थी कि मैंने अपनी बेटी को बहुत पढ़ाना है और जैसे ही मुझे वो मौका मिला तो अल्हम्दुलिल्लाह جب مجھے نارتھ ویسٹ یونیورسٹی میں داخلہ ملا تو وہ ایک دم سے نہیں ملا تھا. اس سے پہلے میں کتنی یونیورسٹیز میں اپلائی کر رہی تھی, کہیں پہ سپروائزر موجود نہیں ہے, کہیں پہ میں لیٹ ہو گئی ہوں, کہیں پہ ریسرچ ٹاپک جو ہے وہ الائن نہیں کر رہا سپروائزر سے, کہیں پہ کیا مسئلہ, اور کبھی اسٹڈی ویزا نہیں آ رہا. تو کافی ڈاکومنٹیشن کے ایشوز بھی تھے, لیکن وہ چنگاری جو تھی نا وہ آپ کے اندر اگر موجود ہے تو آپ ڈٹے رہیں گے, آپ وہ دکھائیں گے پرسیویرنس کہ اچھا نہیں آپ کر سکتے ہیں.
1: لیکن فہمیدہ آپ پہ بھی تو بہت ذمہ داریاں تھیں نا, آپ نے ان کو کیسے مینج کیا؟ کیا آپ کو لگتا ہے کہ یہ پوائنٹ ہے اگر آپ یہ مینج کر لیں تو آپ سے سب مینج ہو جائے گا؟
13: اچھا میں یہ کہوں گی کہ آپ کو ڈسپلن ہونا پڑے گا,
1: رائٹ,
13: آپ کو دکھانا پڑے گا کہ واقعی آپ یہ کرتے ہیں, اور آپ کو تھوڑا سا ٹائم ڈیووٹ کرنا پڑے گا اپنی اسٹڈیز کو. اگر آپ میں وہ چنگاری وہ ایک چیز موجود ہے تو آپ نے اس کو راک نہیں بننے دینا, آپ نے ان لوگوں کے ساتھ رہنا ہے, آپ نے, اچھا میں یہ چیز بھی کہوں گی, کچھ لوگ کہتے ہیں موٹیویشن, اگر میں کسی کو بھی موٹیویشن دیتی ہوں تو موٹیویشن میں تھوڑی سی ہوا دے دوں گی چنگاری کو کہ وہ چلتی رہے, وہ راک نہ بنے. آپ کا کام ہے اس کو واپس جو ہے وہ اس کو جلائے رکھنا, آپ نے اس کو ایک جس شکل میں دینا چاہتی ہیں اس اپنی موٹیویشن کو یا اپنی اس خواہش کو آپ نے جلائے رکھنا ہے, اور آپ نے ڈسپلنڈ ہو کے دکھانا ہے. کیونکہ اگر بہت سارے لوگ مجھے سن رہے ہوں گے, مسلمز بھی ہیں, دوسری کمیونٹی سے بھی ہوں گے, لیکن اگر ہم دیکھا جائے تو ہماری پانچ نمازیں کیوں ہم پہ فرض کی گئی ہیں؟ ہمیں تھوڑا سا ڈسپلن ملانے کے لیے.
1: بالکل,
13: کہ ایک تھوڑا سا, اور کہتے ہیں ابھی نئی ایک ریسرچ ہوئی ہے جس میں یہ پتا چلا ہے کہ ہمارے دماغ کا کچھ ایک پورشن ایسا ہے کہ جب آپ ڈسپلن, آپ کا دل نہیں بھی کر رہا آپ اٹھ رہے ہو, آپ کا دل نہیں بھی کر رہا آپ کو وضو کرنا ہے, آپ کو چھوڑ اور کہہ رہے ہو کہ میں نے نماز کے لیے جانا ہے یا میں نے پڑھنی ہے ابھی, تو وہ ٹرین ہو رہا ہوتا ہے, وہ اس کو پتا چل رہا ہوتا ہے, اور آہستہ آہستہ آہستہ اس کو پتہ ہی نہیں چلتا, پھر آپ کو فیل ہی نہیں ہوتا کہ آپ ایک بوجھ فیل کر رہے ہو کسی چیز. اسٹڈیز کا, میں اسٹڈیز کی بات کر رہی ہوں, آپ خود بخود وہ چیز کرو گے, آپ اپنے کام جلدی سے گھر کے کر لو گے, آپ سوچو گے اچھا اس ٹائم پہ میرا بچہ سو جاتا ہے, اس ٹائم پہ میرے ہسبینڈ جو ہے وہ اپنے کام کے لیے چلے جاتے ہیں, تو میں نے یہ گھنٹہ جو ہے یا میں نے یہ دو گھنٹے یا تین گھنٹے 30 منٹ میں نے اپنی اسٹڈیز کے لیے ڈیووٹ کرنے ہیں. تو جب آپ وہ کر کے دکھائیں گی نا تو اللہ تعالیٰ آپ کے لیے راستے خود ہی آسان کرتا رہے گا. آپ نے اللہ کو دکھانا ہے, آپ نے محنت کرنی ہے اور دعا کرنی ہے, یقین رکھنا ہے, یقین کیجئے اللہ تعالیٰ آپ کو وہ چیز ضرور عطا کرے گا, لیکن ڈیووشن دکھائیں, تھوڑی محنت کریں, اور آپ نے اس کے ساتھ ساتھ محنت کے ساتھ ساتھ یقین بھی رکھنا ہے, لیکن ڈسپلن ہونا بہت ضروری ہے.
1: اور کتنی خوبصورت بات کہ دین اسلام نے ہمیں یہ سب سکھا دیا ہے کہ نماز جو ہے وہ ہمارے اگر مائنڈ میں ہے تو ہم نے اپنے آپ کو ڈسپلن کرنا ہی کرنا ہے. یہ بڑی خوبصورت ایگزامپل جو ہے فہمیدہ آپ نے دی ہے. فہمیدہ بڑا امپورٹنٹ کوسچن ایک اور, کہ جو فائنینشلی اسٹرانگ نہیں ہے, ایک یہ بھی جو ہے دماغ میں آتی ہے چیز کہ خواتین فائنینشلی اسٹرانگ نہیں ہوتی یا فیل نہیں کرتی اپنے آپ کو, ان کو لگتا ہے کہ اگر ہم نے ایجوکیشن اسٹارٹ کی اپنی تو اس کا بینیفٹ ہم زیادہ برڈن اپنی فیملی پہ ڈال دیں گے. اس کو کیسے کور کر سکتے ہیں, اور اس کے لیے اگر کوئی اپرچونیٹیز ہیں تو وہ کیا ہیں؟
13: اچھا میں اس کے لیے یہ کہوں گی, کچھ چیزیں جو مجھے بھی پہلے علم نہیں تھی, میں بھی یہ سوچتی تھی کہ اچھا یہ اتنا خرچ کرنے کے بعد ہی میں ڈگری کی طرف جا سکتی ہوں اور اتنا پے کروں گی تو میں رجسٹرڈ ہو کے کچھ کر سکتی ہوں. تو میں آپ سے یہ کہوں گی کہ بہت سی اپرچونیٹیز ایسی ہیں, بہت سے گرانٹس ایسے ہیں, بہت سی اسکالرشپس ایسی ہیں جو آپ حاصل کر سکتے ہیں اسی یونیورسٹی میں جہاں پہ آپ پڑھنا چاہتے ہیں. اگر آپ کو علم ہے, سب سے پہلے تو میں کہوں گی کہ اگر آپ کو کچھ بھی علم نہیں ہے تو آپ ریسرچ کریں, پڑھنا, ریسرچ کرنا, گوگل پہ سرچ کریں. آپ سب سے پہلے یونیورسٹیز کے بارے میں جانیں, آپ کے آس پاس کتنی یونیورسٹیز ہیں, کن کن کو آپ اپروچ کر سکتے ہیں. سم ٹائم آپ کے آس پاس اتنا کچھ موجود ہوتا ہے لیکن آپ کو علم ہی نہیں ہوتا. آپ سب سے پہلے یہ معلوم کریں ہے کیا کچھ آپ کے آس پاس جس کو آپ اویل کر سکتے ہیں. اچھا آپ نے وہ نوٹ ڈاؤن کر لیا سارا, اس کے بعد آپ نے کیا کرنا ہے, آپ نے وہاں پہ ان سے اپروچ کرنا ہے اور پتا کرنا ہے کہ کیا ان کے پاس اسکالرشپ موجود ہے. ہو سکتا ہے آپ جس چیز کو سوچ رہے ہو کہ آپ کو اتنا پے کر کے کرنا پڑے گا, وہاں پہ ان کے پاس اسکالرشپ موجود اور آپ کا ایم ایس یا پی ایچ ڈی آرام سے ہو جائے. تو آپ نے ان سے پتا کرنا ہے اور آپ نے ان کو یہ بتا کے رکھنا ہے, کیونکہ ایم ایس سی اور پی ایچ ڈی یہ کوئی بھی تعلیم, کوئی بھی ڈگری عام ڈگری نہیں ہے. جو بھی آپ نے میٹرک سے لے کے جہاں جہاں تک آپ پہنچ رہے ہو, ہر اچیومنٹ جو ہے وہ ماشاء اللہ اس کو وہ قابل تعریف ہے, لیکن یہ چیز ایسی ہے کہ جہاں پہ آ کے ریسرچ سے کچھ لوگ گھبرا جاتے ہیں. تو آپ لوگ اگر اپروچ کرتے ہو تو یونیورسٹی سم ٹائم خود ڈھونڈ رہی ہوتی ہیں کہ ہمیں اسٹوڈنٹس ملے اور ہم ان کو اسکالرشپس دیں, برسریز دیں. تو آپ ہو سکتا ہے آپ ان لکی اسٹوڈنٹس میں ہو جاؤ, اگر ایک یونیورسٹی سے نہیں ملا آپ دوسری سے اپروچ کریں. تو مجھے یقین ہے ان شاء اللہ تعالیٰ کہ آپ کو اسکالرشپ ملے گا, برسری ملے گا, ملے گی اور اپنی ایم ایس سی پی ایچ ڈی کو اپنی ہی پسندیدہ انٹرسٹ کے اس ڈائریکشن میں لے کے جا کے ڈگری لے سکتے ہو, لیکن آپ کو اس سلسلے میں محنت کرنی ہوگی, آپ کو ریسرچ کرنی ہوگی, آپ کو ڈھونڈنا ہوگا, یہ ورک آؤٹ آپ کو کرنا پڑے گا.
1: زبردست فہمیدہ, بالکل محنت جو ہے وہ ضرور کرنی چاہیے اور اللہ سبحانہ وتعالیٰ اس محنت کا صلہ جو ہے وہ آپ کو ضرور دیتے ہیں. فہمیدہ, ڈاکٹر فہمیدہ سوری ہمارے ساتھ موجود تھیں, اور فہمیدہ آپ کا بہت شکریہ آپ کی اتنی خوبصورت اور زبردست ڈسکشن کا اور اتنی انفارمیشن کا, اور آئی ہوپ کہ یہ بہت سارے لوگوں کے لیے جو ہے یہ رہنمائی جو ہے اس کا ذریعہ بنی ہوں گی. بہت شکریہ آپ کے ساتھ کا.
13: جی ناظرین, آپ کا بھی جی, آپ نے مجھے بلایا, تھینک یو سو مچ فار اپرچونٹی آلسو. اور مجھے 6 سال پہلے کی ساری یادیں تازہ ہو گئی جب میں ٹیچر سے ڈیپوٹی بنی تھی اور آپ نے مجھے بلایا تھا, اور الحمد للہ آج آپ نے مجھے بلایا اور ایک ڈفرینٹ سیم جگہ پہ ڈفرینٹ کانٹیکٹس میں ملے, الحمد للہ.
1: بہت شکریہ فہمیدہ آپ کی اس یاد کا, آپ کے اس ساتھ کا.